0: नहीं बस वो है मेरा ही माल है जैसे मैंने कमाया है। अगर ऐसी बात हो तो फिर बच्चा अगर बच्चा जब मर जाता है बेटा शेख तो फिर उससे क्यों बाकी लोग भी मिरास लेते हैं ना, क्या औलाद भी लेते हैं, बीवी भी लेती है, माँ भी लेती है। अगर ऐसी बात हो तो सब पूरा जो है इसका ही हक बनता था। वो जैसे शेख साहब ने आप सामीन कराम से लुत्फ फरमा कर फरमाया हमारे सामीन कराम, उसका मतलब ये है वालिद को ज़रूरत हो बकदर ज़रूरत, वालिद मोहताज हो वो गरीब हो तो वो बकदर ज़रूरत अपने आप के लिए ले सकता है, ये नहीं है कि मतलब जो भी इच्छा है उसमें कर सके।
1: जज़ाकअल्लाह खैर। उसमें शेख साहब अगर वो वाक़ बता ही दें कि एक सहाबी थे जो नबी सल्लल्लाहु अलैहि वसल्लम के पास शिकायत लेके गए थे और उन्होंने ये कहा था कि या रसूलल्लाह मैं ये बचपन में मैंने इसको पाला, इसकी परवरिश की, मैंने मुशक्क़तें बर्दाश्त करके इसको इतना बड़ा माशाल्लाह जवान हो गया ये, अब जब मैं बूढ़ा हो गया हूँ मेरे पास मैं कमा नहीं सकता हूँ, कुछ कमाई नहीं होती मेरा, और ये उसके पास है लेकिन मुझे देता नहीं है, तो उस शिकायत पे अल्लाह के रसूल ने ये फरमाया था कि अंत मालूम कर लिया
0: सब अभी वरूद हदीस ये है ताकि सही समझ जाए हम हदीस को। बिल्कुल शेख
1: जज़ाकअल्लाह शेख साहब। और सभी ना अब नसीब आलम साहब का सवाल है जो कि काफ़ी तवील सवाल था, इसके बाद अगर जैसे ही शेख साहब का जवाब ख़त्म वाला हो तो अगर आप रब्ता करें तो हम इंशाल्लाह आपके सवाल लेंगे क्योंकि थोड़ी गुंजाइश मौजूद है सवाल की।
0: बल्कि शेख अगर इस असना में भी फ़ोन किया तो हम रोकेंगे जवाब को, इंशाल्लाह लेंगे, मुश्किल नहीं है।
1: ठीक है चलिए, आप अगर अभी रब्ता करना चाहते हैं तो अभी रब्ता कायम कर लीजिए, हम आपकी कॉल लेने के लिए तैयार हैं इंशाल्लाह ताला। तो शेख साहब उनके सवाल के बार बार वो रिपीट कर रहे थे कि एक फ़र्द है जहाँ था उसने अपने कमाई वगैरह भेजता रहा अब्बा जी को, दूसरा फ़र्द उसने नहीं भेजा और अब वो बाद में लिख के दे दिया कि भाई चूँकि मैंने कुछ भेजा नहीं है तो मेरा मैं इसमें मेरा कोई हिस्सा नहीं है। अभी दूसरे भाई हैं उन्होंने जो जितनी जायदाद या जो भी जमा किया था उसकी मालियत काफ़ी ज़्यादा हो गई, उस ज़्यादा मालियत को देखते हुए अपने बात से मुकर रहे हैं या फिर रहे हैं और कहते हैं कि नहीं मुझे ठीक है सरकारी तौर पर लिखा गया है लेकिन मुझे मेरा हक चाहिए।
0: शेख मोहतरम जैसे आपने हमारे नसीब भाई से इस बात को तफसील साथ इसीलिए तो शेख मैं आपसे अर्ज करता हूँ दायमन कि आप हमारे सामीन कराम से जब फ़ोन करते हैं बात कर ले, क्योंकि बहुत से उसमें मैं फिर बाद में मकसद जो है वाज़ होता है और समझता हूँ कि सामे करीम का ये जो सवाल करने वाला है मकसद क्या है। शेख साहब काफ़ी मुख्तलिफ पॉइंट्स है, जैसे आपने शुरू में फरमाया कि ये बेटा जो है माल को जब बेच रहा था अपने बाप को क्यों बेच रहा था।
1: अब चूंकि आपने ऐलान किया तो
0: बिल्कुल बिल्कुल शेख ज़रूर लेंगे, शेख ज़रूर लेंगे इन
1: जी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम वरहमतुल्लाह वबरकातुहू। मेरा नाम नवेद है।
1: जी नवेद भाई
2: जी जी मुझे सवाल पूछना था।
1: फरमाइए।
2: अच्छा अभी जैसा कि हमारे जो इंडिया पाकिस्तानी सब कंट्रीज में कैसा होता है कि जो नमाज के वक्त जब फर्ज नमाज हो जाती है इमाम के साथ में उसके बाद में जो साथ में जो दूसरी फिर बाद में कोई और दूसरी जमात बन जाती है ये सब चीज़ बहुत कम होती है, बहुत कम, मतलब शुरू बहुत जगह पे होती ही नहीं है, काफी जगह पे मस्त है सफर वाला एरिया नहीं होता है तो वो हिसाब से बहुत कम होती है दूसरी जमातें, तो पहली जो फर्ज नमाज होती है वही होती है। लेकिन अभी कैसे यहाँ गल्फ कंट्रीज में इस जगह पे अगर पहली जमात चली गई तो फिर बाद में दूसरी जमातें भी बनाई जाती है कि भाई पीछे से दूसरे लोग आ गए चलो जमात के साथ में पढ़ लेंगे उसका सवाब जमात का सवाब के हिसाब से। अब कितने टाइम ऐसा होता है कि हम सुन्नत पढ़ रहे हैं या सामने वाला बंदा सुन्नत पढ़ रहा है फॉर एग्जाम्पल, अब यहाँ पर मामला ऐसा होता है कि अगर कोई आ गया डिक्ट कर रहा है कि भाई बंदा अगर अकेला पड़ गया और पीछे से कोई बंदा आ गया उसने हाथ रख के उसके साथ में जमा शुरू कर देता है, अब वो बंदा उसमें कंफ्यूज होता है कि अरे मैं तो सुन्नत की नियत बना हूँ, अब मुझे क्या करना चाहिए कि ये अभी ये कंटिन्यू फिर और एक के बाद एक काफी लोग उसको ज्वाइन करने लग जाते हैं सबको फर्ज नमाज पढ़नी है उसका उसकी फजीलियत हासिल करनी है, तो हिसाब से तो इस सूरत हाल में क्या करना चाहिए हमें कि अगर हम सुन्नत पढ़ रहे हैं और हमने हमारे किसी ने हाथ रख के अपनी फर्ज की नियत बांध लिया तो इस सूरत हाल में हमें क्या करना चाहिए, अगर या सामने वाला अगर सुन्नत बन रहा है हमें पता है कि नहीं पता है और हमने उस पर हाथ रख के हमने फर्ज की नियत बांध दी है तो क्या कर सकते इस मामले में।
1: ये बहुत आसान मसला है, बहुत आसान है इसका हल है। अगर तो आप जहरी नमाज होती है ना फजर मगरिब और ईशा ये पढ़ रहे हैं और बस अकेले पढ़ रहे हैं तो कोई आके आपके हाथ रखता है तो उसे आप उसकी इमाम बन सकते हैं। اگر آپ سنتیں پڑھ رہے ہیں, اب سنتوں میں چونکہ آپ جہری نہیں پڑھیں گے, ابھی آپ نے شروع کی ہیں سنتیں, دو رکعت شروع کیا, کسی نے آ کے ہاتھ رکھ دیا, تو آپ یا تو اپنی اس, ایک فتویٰ یہ دیا جاتا ہے کہ آپ اپنی اس سنتوں کو فرض میں تبدیل کر دیجئے, پھر آپ جہری جہرن پڑھنا شروع کر دیں گے. لیکن اس سے بھی آسان طریقہ یہ ہے کہ اگر آپ اپنی سنتیں ہی پڑھنا چاہتے ہیں اور ان کو نہیں چاہتے کہ وہ شامل ہو, اپنا جو دائیں ہاتھ ہے اس کو ایسے اٹھا کے تاکہ وہ دیکھ سکے, ایک انگلی سے ایسے اشارہ کر دیں, نو جس طرح اگر نہیں کہ اشارہ کرتے ہیں نا, ایک انگلی سے بس اشارہ کر دیں کہ سوری میں کنٹینیو کروں گا اپنی نماز پڑھنا, آپ میرے ساتھ نہ پڑھیں.
2: لیکن اگر بائی چانس اگر میں جیسا فرض کی فرض میں بھی دو رکعت سنت ہوتی ہے, تو اگر فرض کی دو رکعت سنت میں اگر کسی نے جوائن کر لیا, یا ظہر کی کوئی سنت میں کسی نے جوائن کر لیا, تو اس میں اگر کنٹینیوشن ہو گیا تو اس میں میں فرض کو چینج کر سکتا ہوں.
1: ہاں ہاں, یہ رائے دی, یہ فتویٰ دیا جاتا ہے. جی, اور ایک اور اس میں یہ بھی دیکھیے نا, نبی کریم صلی اللہ علیہ وسلم, یہ ہم نے کہاں سے لیا, یہ جو دوسری جماعت والا ہے نا, نبی صلی اللہ علیہ وسلم کو نماز پڑھائی آپ نے اور ایک دو افراد آ گئے بعد میں, ادھر سلام پھیر چکے, نبی صلی اللہ علیہ وسلم نے دیکھا کہ دو لوگ یا ایک یا ایک سے زیادہ افراد آئے ہیں, تو آپ صلی اللہ علیہ وسلم نے اس وقت نمازیوں سے پوچھا کہ تم میں سے کون ہے جو ان لوگوں کے ساتھ نیکی کرے کہ ان کو جماعت کرا دے اور تمہیں نیکی کا اجر ملے گا, ان کی جماعت, ان کو جماعت کا ثواب مل جائے گا. تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے کہا کہ یا رسول اللہ, میں یہ نیکی کرنا چاہتا ہوں. انہوں نے پھر جماعت کرائی, حالانکہ وہ جماعت پڑھ چکے تھے پہلے, اب انہوں نے دوبارہ جب جماعت کرائی, اب ایک نماز دو دفعہ تو نہیں ہوتی, ایک فرض دو دفعہ تو نہیں ہوتے, اس لیے پھر یہاں سے یہ نتیجہ اخذ کیا گیا کہ حضرت ابوبکر صدیق نے جو نماز اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ پڑھی تھی وہ ان کی فرض ادا ہو گیا, اب یہ جو ہے یہ ان کا سنت نفل ہوگا. اب نفل,
2: لیکن ابھی یہ تو یہ بھی ایک مسئلہ ہے اس میں کہ اگر فرض نماز کے بعد میں کوئی نماز نہیں ہوتی ہے اور عصر کے بعد میں, پھر اس میں اگر کیا کریں؟
1: نہیں, وہ اس کے بھی بعد کر لیں گے, ورنہ پھر آپ مسئلہ الجھ جائے گا, وہ بھی اس کے بھی وضاحت ہے. لیکن اب یہاں پر چونکہ جو فرد امام بنا ہے, جس نے پہلے نماز پڑھ لی ہے, نماز پڑھے ہوئے ہے, کسی نے آ کے اب وہ سنتیں پڑھ رہا ہے, اور کسی نے آ کے ہاتھ رکھا اور کہتا ہے کہ جی میں آپ کو اپنا امام بنانا چاہتا ہوں, وہ اپنی سنتیں پڑھ لے گا اور وہ جو پیچھے ان کی سنتیں ہوں گی اور جو پیچھے والے جو آئیں گے ان کے فرض ادا ہو جائیں گے, جس طرح کے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ کی جو نماز تھی جو انہوں نے پڑھائی تھی دوبارہ, اس میں وہ فرض نہیں پڑھائے تھے, لیکن ان کے لیے وہ نفل شمار ہوں گے اور جو مقتدی تھے ان کے وہ فرض ہوں گے. تو نفل کے پیچھے, نفل پڑھنے والے کے پیچھے فرض پڑھے جا سکتے ہیں اس حدیث کی بنیاد پر. ٹھیک ہے, یہ تو اس کا مسئلہ, یہ ایک مسئلہ حل ہو گیا. ایسے پانچ دلائل ہیں اس میں, میں نے ایک دفعہ تھوڑی سی کوشش کی تھی تو مجھے پانچ دلائل ملے تھے جس کی بنا پر یہ کیا جاتا ہے کہ دوبارہ جماعت کرائی جاتی ہے. جہاں تک عصر کی نماز ہے تو عصر کی نماز میں, عصر کی نماز کے بعد سے لے کے مغرب تک صرف نفل پڑھنے کی ممانعت ہے, لیکن کوئی بھی سببی نماز پڑھی جا سکتی ہے. سببی نماز کیا ہوتی ہے کہ آپ نے عصر نہیں پڑھی ہے, اب عصر پڑھے مغرب تک بھی پڑھ سکتے ہیں. اگر آپ نے چاند سوری گرہن ہو گیا ہے, سوری گرہن کی نماز پڑھنا ہے, عصر کے بعد پڑھیں گے, اللہ کے رسول نے اس کی اجازت دی ہے. اگر آپ مسجد میں ویسے ہی گئے ہیں, آپ فرض پڑھ چکے ہیں, عصر کی نماز پڑھ چکے ہیں, لیکن عصر کے بعد آپ دوبارہ سے آپ کو مسجد جانا پڑ گیا ہے, آپ کو تحیت المسجد پڑھنی ہے, تو آپ تحیت المسجد مغرب سے پہلے تک بھی پڑھ سکتے ہیں, عصر کے بعد بھی پڑھیں گے, حالانکہ وہ عام طور پہ وہ ممنوع اوقات ہے, لیکن تحیت المسجد ایک سبب ہے. اسی طرح جنازے کی نماز آپ عصر کی نماز کے بعد پڑھ سکتے ہیں, اس لیے کہ وہ ایک سبب ہے اس کا. تو یہاں پر سبب کا لفظ چونکہ ہر ایک کے ساتھ آ رہا ہے, اس لیے کہتے ہیں کہ سببی نماز جو ہے وہ منع نہیں ہے, جو عام نوافل ہے صرف وہ منع ہے. نبی کریم صلی اللہ علیہ وسلم نے ایک صحابی کے بارے میں پوچھا, یہ صحابی کو آپ نے یہ بھی فرمایا تھا کہ اگر تم نے کسی وجہ سے عصر کی نماز نہیں پڑھ سکے, سو گئے تھے, آنکھ کھلی, اور تمہیں صرف اتنا ٹائم ملا ہے کہ تم ایک رکعت پڑھ سکتے ہو عصر کی, اور اس کے بعد پھر مغرب سوری غروب ہو جائے گا, مغرب شروع ہو جائے گا, اس وقت بھی تم عصر کی نماز پڑھو, حالانکہ وہ بالکل قطعی طور پہ, وہ عام طور پہ منع ممنوع اوقات, اور یہ بخاری کی روایت ہے, اور اللہ کے رسول نے کہا کہ اگر تم نے چونکہ فرض نماز نہیں پڑھی تھی تو اس لیے وہاں پر تمہیں فرض نماز شروع کر دینی چاہیے, یہ نہیں کہ اب تو سوری غروب ہونے والا ہے, اب تو یہ ہے, اب یہ ممنوع, نہیں, سبب ہے, آپ نے ایک فریضہ ادا کرنا ہے, وہ آپ کو ادا کرنا ہوگا. بالکل پڑھ سکتے, نہیں پڑھنی لازمی ہے, فرض ہے, اگر نہیں پڑھیں گے گناہگار ہوں گے.
2: صحیح, صحیح.
1: جی بھائی, یہ اللہ کے رسول کا فرمان ہے, حکم ہے.
2: اور دوسرا مسئلہ یہ تھا کہ ابھی جیسا کہ وتر کی جو نمازیں ہوتی ہے نا, حنفی شافی سب کی فطر کی نماز الگ ہوتی ہے، ابھی جلسہ

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa
1: कुरान सिर्फ एक किताब नहीं ये अल्लाह का कलाम है ये हमें बताता है क्या सही है कौन सा रास्ता बेहतर है और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है बचपन से हमने कुरान पढ़ा तिलावत की लफ्ज दोहराए लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए इसलिए FM 107 लाया है एक ऐसा शो जहां बच्चे कुरान को बेहतर तरीके से समझ सकें
2: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु تمام تعریفیں اس اللہ تعالیٰ کے لیے ہیں جو تمام جہانوں کا مالک ہے رب ہے اور درود و سلام ہو ہمارے پیارے نبی محمد صلی اللہ علیہ وسلم پر سامعین کرام آپ سب کو دل کی گہرائیوں سے خوش آمدید بچوں کبھی ایسا ہوا ہے آپ کے ساتھ آپ کا جسم تھک گیا ہو بخار ہو درد ہو دل اداس ہو اچھا اس وقت ہم کیا کہتے ہیں امی کے پاس جاتے ہیں ابو کو بلاتے ہیں ڈاکٹر کے پاس جاتے ہیں اچھا قرآن ہمیں سلسلے میں کیا بتاتا ہے آج ہم ویسے یہ ایک آیت آپ کے ساتھ جو ہے نا شیئر کریں گے اس آیت کو یہ صرف زبانی نہیں اس کو آپ کو دل سے سمجھنی ہے ٹھیک ہے ابراہیم علیہ السلام کی یہ دعا ہے یا پھر انہوں نے یہ کہا تھا وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينَ کہ جب میں بیمار ہوتا ہوں تو مجھے شفا دینے والا صرف میرا رب ہے تو وہ مجھے شفا دیتا ہے یہ آیت ہمیں ایک راز سکھاتی ہے اور وہ یہ کہ بیماری صرف جسم کی نہیں ہوتی دل بھی بیمار ہوتا ہے سوچ بھی تھک جاتی ہے اور شفا ہاں شفا یہ کیا چیز ہے یہ دوا سے نہیں آتی یہ ڈاکٹر سے نہیں آتی شفا کہاں سے آتی ہے اللہ سے آتی ہے وہی اللہ دل کے غم کو ٹھیک کرتا ہے سینے کے جو پریشانی ہے اسے دور کرتا ہے جسم کے درد کو ختم کرتا ہے سوچو بچوں اگر اللہ چاہے بڑی بیماری بھی ختم ہو جاتی ہے نا چھوٹی دوا بھی اثر کر جاتی ہے اور اگر اللہ نہ چاہے بہترین ڈاکٹر بھی کچھ نہیں کر سکتا یہ سب ہمیں کیا سکھاتا ہے ہم سبب اختیار تو ضرور کریں گے دوا بھی لیں گے ڈاکٹر کے پاس بھی جائیں گے لیکن ہم دل ہمارا کہاں ہو کس سے ہمارا دل لگائیں اللہ سے ہماری دل لگی ہو چونکہ وہی شفا دینے والا ہے نا اچھا اللہ کیسے شفا دیتا ہے شفا اللہ کے ہاتھ میں وہ کبھی دوا کے ذریعے کبھی آرام کے ذریعے کبھی دعا کے ذریعے کبھی بغیر کسی سبب کے شفا دے دیتے ہیں تو جب بھی ہم بیمار ہو تو ہم دوا بھی لیں لیکن دعا بھی کریں دل میں کہیں میرا رب مجھے دیکھ رہا ہے میرا رب مجھے سن رہا ہے میرا رب مجھے شفا دے گا اگر میں بیمار ہوں تو یہ اسی کے اشارے سے ہے لیکن اگر میں اس کی طرف لوٹتا ہوں وہ چاہتا ہے کہ ارے بچہ میرا بندہ پیارا تو جو نا میری طرف لوٹ مجھے بلا میں تجھے شفا دے دوں گا یہ آیت ہمیں سکھاتی ہے کہ امید کبھی نہ چھوڑو اللہ سے جڑے رہو اور ہر حال میں اس پر بھروسہ کرو وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينَ پیارے بچوں اس خوبصورت آیت میں ہمیں ایک خزانہ ملتا ہے اچھا چلیں ایک اور خزانہ کھولتے ہیں اس آیت کے حوالے سے پیارے نبی صلی اللہ علیہ وسلم جب اپنے گھر والوں میں سے کسی کو بیمار دیکھتے تو کیا کرتے تھے بتایا آپ کو ایک دعا ہے وہ صرف یہ نہیں کرتے تھے کہ دوا کے ساتھ دعا کی بات بھی کرتے تھے بڑے محبت سے جو ہے نا وہ یہ دعا پڑھتے تھے اللہم رب الناس اذهب الباس اشفه وانت الشافی لا شفاء الا شفاءك شفاء لا يغادر سقما दरअसल इस दुआ में एक मुकम्मल सबक है। प्यारे दोस्तों, आओ हम इसे आहिस्ता आहिस्ता समझते हैं। एक एक लाइन इसकी, एक एक दुआ, दुआ की एक एक लाइन हम समझेंगे। पहली लाइन है, अल्लाहुम्म रब्बन नास, ए अल्लाह जो सब लोगों के रब है। देखें, आपने रब्बन नास या इस तरह की जो आयत है ना, और भी सुनी होगी, छोटी सी एक सूरह है ना, सूरतुन नास के नाम से, قل اعوذ برب الناس ملك الناس اله الناس, तो बार बार यहां जो है ना रब को, रब की निस्बत हो रही है, रब को नास यानी लोगों से जोड़ा जा रहा है कि वो लोगों के रब है। तो इसका मतलब क्या है? इसका मतलब है अल्लाह ने हम सबको पैदा किया है, चाहे हम जो ईमान लाने वाला है उसे भी पैदा किया, जो उस पर ईमान नहीं लाता उसे भी पैदा किया, जिसका ताल्लुक किसी भी मज़हब से उसको भी पैदा किया। तो वो हर एक की देखभाल करते हैं, सेहत भी उन्हीं के हाथ में है, बीमारी भी उन्हीं के हुक्म से आती है। अल्लाहुम्मा रब्बन नास, ए अल्लाह जो सब लोगों के रब है, अज़हिबिल बस यानी ए अल्लाह तकलीफ़ को दूर कर दे, कोई भी दर्द हो कोई भी बीमारी हो, अल्लाह के हुक्म के बगैर कोई चीज़ ख़त्म नहीं हो सकती, इसलिए अज़हिबिल बस, ए अल्लाह तू ही इस परेशानी को इस तकलीफ़ को दूर कर दे। इश्फी ही व अंत शाफी, ए अल्लाह शिफा दे दे, क्योंकि आप ही शिफा देने वाले हैं। डॉक्टर इलाज तो करता है, दवा मदद भी करती है, लेकिन शिफा जो है ना ये तो अल्लाह के हाथ में है, ये सिर्फ अल्लाह देते हैं। इसी वजह से अगली लाइन है, ला शिफा इल्ला शिफाउक, अल्लाह के सिवा कोई शिफा नहीं दे सकता। तो इसका क्या मतलब बनता है, ये हमें क्या सिखा रहा है? हमारा दिल सिर्फ अल्लाह से जुड़ा होना चाहिए, हमारा भरोसा

0: आप सुन रहे हैं FM 107
1: दिल से देसी
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
3: आज ही राब्ता करें
2: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
4: News at 7 PM only on FM 107 Dil Se Desi।
5: Assalamu alaikum wa rahmatullahi wa barakatuh। Doha Qatar mein is waqt sham ke 7 baje hain। Aap sun rahe hain Urdu Radio Qatar FM 107। Furqan Shahi se samaat kijiye aaj ki taza tareen khabrein। Ibtida mein pesh khidmat hain ahem khabron ki surkhiyan। وزیر اعظم و وزیر خارجہ شیخ محمد بن عبد الرحمن بن جاسم آنسانی کو برادر ملک مصر کے وزیر خارجہ و بین الاقوامی تعاون اور بیرون ملک مقیم مصری شہریوں کے امور کے وزیر ڈاکٹر بدر عبدالعاطی کی جانب سے ایک ٹیلیفون کال موصول ہوئی۔ قطر نے برادر ملک مراکش کے شہر سیمارا پر ہونے والے حملے کی سخت مذمت کرتے ہوئے مراکش کے ساتھ